0: प्रदेशको सन्देश कार्यक्रम शुरू भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। केही हप्ताको विश्रामपछि समस्त अध्ययन श्रोताहरू जो नेपालमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत अनि दर्शन नमस्ते पनि होइन त बहिनी।
1: ए, दुई हप्ता पछि आउनु भएको छ होइन हजुर। बिदा हुनुहुन्थ्यो र हाम्रा श्रोताले सोध्दै हुनुहुन्थ्यो विनोद दाजु कहाँ जानुभयो भनेर सोध्दै हुनुहुन्थ्यो दाजु।
0: अब यस्तै छ, यही बेलामा देश दुखेको छ, हामीलाई पनि असाध्यै पीर लागेको छ बहिनी
1: होइन।
0: अलिअलि छुट्टी पनि थियो, घर परिवार साथीभाइहरूसँग बसेँ भन्नु पर्यो होइन, टिभी हेरेँ, अब जहाँ हेरे पनि विरहका आँसुहरू आइरहेका छन् होइन। धेरै कुराकानी गर्न मन लागेको छैन पक्का भन्नु पर्दाखेरि, किनभने अहिलेको स्थितिमा आजको दिनसम्म भन्नुपर्दा हुन त यो सङ्ख्या बढ्छ नै भन्छन् होइन एक्सपर्टहरू। मृत्यु भएका झन्डै 1350 भन्नु पर्यो होइन, अनि त्यो पनि अब उद्धार गरेका चाहिँ 13,583, हराइरहेकाहरू 5,326 आदिको सङ्ख्या आएको छ आजको यो कार्यक्रम रेकर्ड गर्ने दिनसम्म। र घाइतेहरूमा चाहिँ 6,887 हुनुहुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, यो बेलामा विपदको बेलामा बहिनी उद्धार

0: कर्मीहरूको पनि हामीले सम्मान गर्नुपर्छ, होइन?
1: उहाँहरूले
0: पुऱ्याएको योगदानको कदर गर्नुपर्छ, आफ्नो ज्यानलाई जोखिममा राखेर गरिरहनु भएको छ, होइन? खोजी तथा उद्धार कार्यमा परिचालन गरिएका नेपाली सेना प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्ति र कति कति भोलन्टियर्सहरू बहिनी, होइन, उहाँहरूलाई हाम्रो सलाम छ यो दुःखद घडीमा। र उहाँहरूको सङ्ख्या पक्का भन्नु पर्दाखेरि झन्डै झन्डै 22,000 पुगिसकेको छ बहिनी, होइन? किनभने देशमा मात्र होइन विदेशबाट आउनुभएका भोलन्टियर्सहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले धन्यवाद दिनै पर्छ बहिनी, होइन?
1: एकदमै हजुर, धन्यवाद धन्यवाद। र हामीले गत हप्ताको कार्यक्रम पनि श्रद्धाञ्जली स्वरूप नै मृत आत्माहरूप्रति समर्पित गरेका थियौँ, होइन? घाइतेहरूप्रति चाहिँ हामीले शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थियौँ।
0: थ्याङ्क यू सो मच, मैले त्यो कार्यक्रम सुन्न पाइनँ, म बाहिर थिएँ, होइन? एनिवे त्यो दिन भदौ 10 होइन त, त्यो दिनको कुरा गर्दाखेरि त्यो दिन हामीले नसोचेको कुरा भयो। त्यही दिनै बेलायतमा बहिनी हाम्रो निम्स दाई निम्स पूर्जाको अन्त्येष्टि पनि थियो नि, तपाईँलाई थाहा छ नि, होइन?
1: 10 गते
0: नै थियो, अनि हामीले त्यहाँतिर ध्यान दिइरहेका थियौँ, अचानक यता आयो, होइन? ठुलो बाढी विपद पर्यो, हामीले हाम्रा भनौँ न अब कन्ट्याक्टमा भएका भन्नुपर्छ रसुवामा भएको कोही पनि हुनुहुन्थेन, तर रेडियो रसुवा मा हुने गीता न्यौपानेजीलाई कन्ट्याक्ट गरेर अपडेट दिएका थियौँ। उहाँको पनि परिवारमा दुःखद घटना भएछ, होइन? तर पनि एउटा रेडियोकर्मी सञ्चारकर्मीको नाताले उहाँले आफ्नो जिम्मेवारी वहन गर्नुभयो, होइन? सबैलाई आफ्नो रेडियोको माध्यमबाट सकेसम्मलाई सबैलाई चाहिँ एकदम बस्नको लागि, आफ्नो ज्यान जोगाउनको लागि, जे गर्नुभएको छ त्यो ठाउँबाट भाग्नको लागि आह्वान गर्नुभएको रहेछ। धेरैको ज्यान बचेछ कि बहिनी, होइन? रेडियो भनेको चाहिँ यस्तो पावरफुल मिडिया हो, त्यसले गर्दाखेरि आजकल यो चाहिँ अनलाइन मिडिया भन्ने छ के छ, होइन? तर पनि रेडियो इज रेडियो के बहिनी, होइन? अनि मैले पछि बहिनी गीता न्यौपानेजी त्यहाँको रेडियो लङटाङको म्यानेजर हुनुहुन्छ, होइन? प्रस्तुता पनि उहाँलाई पछि सोद्धाखेरि कतैबाट तपाईँलाई आयो धन्यवाद अथवा चाहिँ हो तपाईँले गर्दाखेरि हामीले थाहा पायौँ भनेर भन्दाखेरि यति धेरै इन्फर्मेसन आयो भनेर भन्नुभयो कि बहिनी, होइन? किनभने स्थानीय रेडियोको त्यत्रो पार हुँदो रहेछ क्या बहिनी,
1: होइन?
0: कतिले उहाँहरूले भनेको कुराहरूलाई सुने, कतिले सुनेनन्, कति चाहिँ सेल्फीतिर लागे, त्यो कुरा अर्कै हो, तर जो जोले चाहिँ पक्का रेडियोको इन्फर्मेसन पाएर आफ्नो ज्यान बचाउनु भयो नि, होइन? उहाँहरूले चाहिँ एकदम धन्यवाद दिनुभएको रहेछ। त्यस कारणले कुनै पनि यो वार्निङ साइन सिग्नलहरूलाई चाहिँ हामीले सधैँ मान्नुपर्छ भन्ने कुरा त्यही हो कि बहिनी, होइन? एनिवे अब आजको यो बसाइमा दिवंगत आत्माको चिर शान्तिको कामना, अब हामी त्यसतर्फ अझ सजग हुनुपर्छ। सरकारले हरेक निकायले स्थानीय पालिकादेखि लिएर भनेका कुराहरू, रेडियो टेलिभिजनले भनेको कुरालाई चाहिँ मानेर अगाडि बढे, आफ्नो ज्यान बचिन्छ, होइन? अनि साथसाथमा परिवार र गाउँ सबै हामी तयार भएर बस्नुपर्छ भन्ने पनि सन्देश हो। यति भन्दै अब हामी अगाडि बढौँ, ठेगानातर्फ लागौँ, होइन बहिनी?
1: हजुर हजुर, ठेगाना भन्नुपर्छ। र ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, HQBGN बिएफपिओ 4, इमेल आइडी छ bfbsgorkha@bfbs.com।
0: ठेगाना पाउनुभयो, कन्ट्याक्ट गर्ने तरिका थाहा पाउनुभयो, र यसपालिको हरेक चाडबाड त खल्लो हुने नै भयो, होइन? तपाईँहरूको चाहिँ तिजको कार्यक्रमहरू पनि सर्यो भन्नु पर्यो, कतिले पोस्टपोन गरे मात्रै होइन, सर्नेमध्ये क्यान्सलै गर्नुभएको छ, बरु त्यहाँ खर्च हुने पैसा बाढी पीडितलाई दिउँ भनेर लाग्नु भएको छ, होइन? र हाम्रो पनि धेरै कार्यक्रमहरू चाहिँ अब हामीले क्यान्सल पनि गऱ्यौँ, होइन? र तपाईँहरूले चाहिँ यतिखेर नभए तिजका गीतहरू खन्किरहेका हुन्थ्यो नि त बहिनी, होइन?
1: काठमाडौँको सौगात लगायत परदेशीको सन्देशमा पनि हाम्रो तिजको गीत एक महिना अगाडिदेखि नै घन्काउँथ्यौँ दाजु,
0: हो नि? अलिकति मनसँग छैन, भारी मनले कार्यक्रम पनि सञ्चालन गर्नु परेको छ, त्यसले गर्दाखेरि हाम्रो यो रेडियो अथवा यो कार्यक्रमको माध्यमबाट रसुवा, नुहाकोट, धादिङ र वरपर त्यहाँका बासिन्दा मात्रै होइन, त्यहाँ काम गर्ने पूर्वदेखि पश्चिमसम्मका हाम्रा दाजुभाइहरू जो टनेलमा काम गर्नुभयो, होइन, उहाँहरूले आफ्नो ज्यान गुमाउनु पर्ने अवस्था आयो र कति त्यहीँ थुनिएर बस्नुपर्ने अवस्था छ उहाँहरूको परिवारमा। त्यही हो हाम्रो चाहिँ भगवान्ले ईश्वरले धैर्य धारणा गर्ने उहाँको परिवारलाई, र चाहिँ अझै पनि आशा भएर आशावादी भएर उहाँहरूको घर फर्कने एउटा चाहिँ भनौँ न संयोग मिलोस्, त्यो परिस्थिति मिलोस् भन्ने कामना गर्दै कार्यक्रम अगाडि बढाउँ है बहिनी।
1: हजुर हुन्छ।
0: ओके,

0: अब सबभन्दा पहिला आजको कार्यक्रममा चाहिँ हामीले कसको पत्र राख्दैछौँ बहिनी?
1: हजुर, सबैभन्दा पहिला राजाराम राय माझीजीको पत्र हामी राख्दैछौँ। उहाँ था नगरपालिका 3 तिस्टुङबाट आउनुभएको छ है। उहाँले आफ्नो पत्रमा छोटो मिठो लेख्नु भएको छ।
0: ओके, राजाराम राय माझीजी परैबाट लेख्नुहुन्छ नि होइन, काठमाडौँको भेग भनेर भनौँ होइन। अहिले त्यो बाटो त असाध्यै बिजी छ नि।
1: हजुर है,
0: किनभने बाहिरको बाटो त्रिभुवन राजपथ पनि त्यही हो बहिनी। मैले पहिले बेला बेलामा टिस्टुङ पालुङको कुरा गर्छु नि होइन, तर किनभने यो धेरै वैकल्पिक बाटोहरू चाहिँ लाई प्रयोग गर्न पर्ने भएको हुनाले त्यो बाटो असाध्यै बिजी छ। सायद अर्को पत्रमा फेरि पनि ठुल्ठुला मालबाहक यो चाहिँ भनौँ न गाडीहरू गुडेको अथवा चाहिँ पेसेन्जर गाडी गुडेको जानकारी उहाँले गराउनुहुन्छ होला। कता कता पुरानै शैलीमा फेरि त्रिभुवन राजपथ अथवा चाहिँ बाहिरको बाटो आयो आएन उहाँले हामीलाई चाहिँ जानकारी गराउनुहुन्छ होला भन्दै उहाँको पत्रतर्फ लागौँ है त। यो बाढी आइसकेपछिको पत्र हो कि पहिलाको हो बहिनी?
1: ओके
0: ओके, र उहाँ लेख्नुहुन्छ बिएबिएस गोर्खा रेडियोका सञ्चालक विनोद सर, सुजन बालाजी, मिना र सबै नमस्कार छ भनेर तपाईँलाई पनि भन्नुभएको छ है बहिनी।
1: हजुर हजुर, राजरामजी नमस्कार छ, कार्यक्रममा स्वागत छ।
0: ल, लेख्नुहुन्छ वर्षाको समय छ, सजग र सचेत रहन आग्रह गर्दछु। अहिलेको बाढीले धेरै व्यक्तिको मृत्यु भएको छ, ती मृत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु अनि घाइते सबैको स्वास्थ्य त्यो पनि शीघ्र रूपमा होस् भनेर कामना गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी उहाँले।
1: हजुर हजुर, उहाँले करिब 1300 भन्दा बढीले ज्यान गुमाइसकेको कुरा पनि गर्नुभएको थियो दाजु, यसमा उल्लेख गर्न नगरे पनि
0: ओके, कुराकानीमा धेरै कुरा आदान प्रदान पनि हुन्छ नि होइन त। अनि भन्नुहुन्छ सोच्दै नसोच्ने कुरा भएको छ, यस्तो विपत्तिमा हामी सबैले हातेमालो गर्दै एकअर्कामा सहयोग गर्नुपर्छ भनेर सुझाव पनि दिनुहुन्छ
1: हो
0: नि। अनि म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी पालुङ शिखरकोटबाट हुँ, मलाई बाढी पहिरो सम्बन्धित गीत बजाइदिनु होला भन्नुभएको छ बहिनी होइन। र यो बज्ने जुन गीत बज्छ त्यो गीतबाट मेरो जीवनसाथी किशोर रायमाझी, लभली छोरा राम राजा रायमाझी अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, रामबहादुर खड्का, सुखराम लामा, ओममणि सापकोटा, राजेन्द्र बान्धव राई, सूर्य लामा, रामपुकार राय अनि मुना मुखिया, रविना राई लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई मिठो मिठो सम्झना गर्दै सुन्न पनि चाहन्छु सुनाउन पनि चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, उहाँले अब समय सान्दर्भिक गीत रोज्नु भएको छ दाजु है। अहिले हामीले सपना हो कि विपना हो बोलको गीत राखिदिएका छौँ, थानेश्वर गौतम र शान्ति श्री परियाले गाउनु भएको छ होइन, निकै चर्चित गीत छ दाजु।
0: ओके, अनि यो बेलामा धेरैले चाहिँ एआई जेनेरेटेड गीतहरू पनि बनाउनु भएको छ नि बहिनी होइन,
1: धेरै बनाउनु भएको छ।
0: ओके, अब यस्तो छ एआई जेनेरेटेड गीत बज्ने नबज्ने नेपालको कानुन के हो मलाई थाहा छैन, तर हामीले यसो बुझ्दाखेरि यदि कसैले त्यसमा कन्ट्रिब्युट गर्नुभएको छ क्रिएटिभिटीमा त म लाग्नु भएको छ भने त्यो उहाँको नाम राखेर बजाउँदा पनि हुन्छ भनिएको सुनेको छु होइन, किनभने अब क्रेडिटको कुरा आयो होइन,
1: त्यसले
0: गर्दाखेरि नयाँ टेक्नोलोजीसँग हामी अभ्यस्त पनि हुनुपर्छ। पहिला के थियो भने हाते चिठी थियो, त्यसपछि इमेल बिस्तारै आयो, फ्याक्सिमली अथवा फ्याक्सहरू आयो, मान्छेले कतिले प्रयोग गर्न जानेका थिएनन्, पहिला नै हस्तलिखित नै ठिक थियो भन्ने थियो होइन बहिनी। अन्त हुँदा आजकल त केमा आयो, व्हाट्सएप होइन, अनि मैले ड्रप गराएको छु त्यहाँ हेर्नुहोस् न भन्नुहुन्छ होइन।
1: गर्दाखेरि
0: यदि हामीले समय अनुसार परिवर्तन हामी पनि भएन भने हामी पनि फेरि उही 45 साल भनिन्छ नि होइन,
1: त्यस्तो हुन्छ
0: जहाँको त्यही हुन्छौँ। त्यस कारणले आजकल यो बदलिँदो परिस्थितिमा अगाडि बढ्नै पर्छ। एलन मस्कले भनेको कुरा मलाई सम्झना ठ्याक्कै आयो कि बहिनी, अबको 5 वर्षभित्र धेरै पनि होइन, 5 वर्षभित्रमा 2-4 मान्छेले गर्ने काम बाहेक धेरै चाहिँ एआईले गर्छ भनेर भन्दा त म त तर्सेँ कि बहिनी होइन। आजकल तपाईँले टेलिभिजनमा देख्नु भएको छ नि वेदर रिपोर्ट भनेर एउटा राम्री बहिनी आउनुहुन्छ होइन, राम्रो लुगा लगाएर ओके, हेर्दा मान्छे नै हो, हात पनि चल्छ, आँखा पनि चल्छ, आँखी भुइँ पनि चल्छ, आँखा नानी पनि चल्छ, मुख पनि चल्छ, स्वर पनि कति मिठो होइन। गर्दाखेरि त्यो वेदर रिपोर्ट भन्ने महिलाको ठाउँमा प्रतिस्थापन गरेर उहाँ यस्ता आइसक्नु भएको छ। आज तकमा प्रेजेन्टरको साथसाथमा मेरो एआई भर्सन भनेर फेरि उहाँलाई दिनुहुन्छ होइन त। त्यसले गर्दाखेरि अञ्जना ओम कश्यप भन्ने हुनुहुन्छ कि आज तकमा, अनि उहाँले आफ्नो कार्यक्रम सञ्चालन गर्दाखेरि नाउ माई एआई भर्सन भनेर फेरि गर्दाखेरि उहाँ भन्दा राम्री हुनुहुन्छ कि बहिनी। इन अ

सेन्स चाहिँ कार्यक्रम सञ्चालन गर्ने होइन, त्यसले गर्दाखेरि जमाना परिवर्तित छ, हामी पनि अगाडि बढ्नै पर्यो. मैले गीतको कुरा गर्दै त्यो त लगियो होइन. एनिवे उहाँले फेरि फेट्ने बाछा गर्दै अर्को पत्रमा आउँछु भन्नुभएको छ, र राजनामजी अर्को पत्रमा आउँदाखेरि यो बाटो होइन कसरी सञ्चालन भएको छ, फेरिदिनु राजपथ, तपाईँहरू कति व्यस्त हुनुहुन्छ, पुरानो बाटो हो, त्यसले साथ दियो होइन, किनभने त्यो धरोहर के बहिनी इन्फ्रास्ट्रक्चर भने त्यस्तो हुँदो रहेछ, कहिले पनि त्यसलाई भत्काइहाल्नु हुँदो रहेछ के बहिनी होइन, कस्तो यो बेला दुःखको बेलामा वैकल्पिक बाटोको रूपमा हामीले प्रयोग गर्न पायौँ, त्यसलाई मेन्टेन गरेर राख्नु पर्दो रहेछ भन्ने पनि एउटा जानकारी भयो नि होइन बहिनी. ओके, अब लागौँ यो गीततर्फ जुन गीत तपाईँले छानिदिनु भएको छ यो दुःखको घडीमा.

0: सपना हो कि विपना हो, थानेश्वर गौतम को मन छिया छिया पार्ने गीत रहेछ त हैन बहिनी? शान्ति श्री परियार पनि हुनुहुन्छ साथमा. यो गीत तपाईँले हाम्रो आजको प्रथम श्रोता हुनुहुन्छ नि होइन, राजा राम रायमाजीलाई राखिदिनु भयो, असल छ, उहाँले सुन्नुभयो होला. अब यो बेलामा गीत मन पर्यो मन परेन भन्दा पनि नि बहिनी होइन, गीत अहिलेको सिचुएसन अनुसार मिल्यो भने उहाँहरूले चाहिँ मन एकछिन बहलाउनुहुन्छ भन्नु पर्यो. गीतको महत्त्व पनि त्यही हो नि होइन, त्यसको उद्देश्य पनि त्यही होला जस्तो लाग्छ मलाई.
1: हो नि गाई, यो समय सान्दर्भिक भए पनि जे पनि राम्रै हुन्छ होइन, र अहिलेको सिचुएसनमा सबैले रुचाउनु भएको पनि छ.
0: ओके, अब हामी यो बसाइमा फेरि पनि राजाराम रायमाजीलाई अनुरोध गरौँ. उहाँको घरको बाटोमा कतिको अब ट्राफिक छ भनेर सोध्नु होइन तपाईँ. ओके, हल्का पत्रमा लेख्नुहुन्छ होला भन्दै अब अगाडि बढौँ. आजको दोस्रो श्रोता ल्याउँ बहिनी, को हुनुहुन्छ?
1: हजुर, उहाँ हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ दाजु हुनुहुन्छ. उहाँले हामीले फेल्थ अफ लन्डनबाट गत हप्ता पनि लेख्नु भएको थियो र आज पनि लेख्नु भएको छ. यो बाढीकै विषयमा उहाँले गत हप्ताको पत्र पनि एकदमै हुन्छ नि यो भावुक पत्र लेख्नु भएको थियो दाजु,
0: र
1: आज पनि त्यही पत्रको फलोअप गर्नुभएको छ उहाँले.
0: ओके,
1: है, सुरुवात
0: सुनौ, मैले मिस गरेछु उहाँको पहिलो अर्को पत्रलाई. आज होस् फलोअप के छ त?
1: उहाँले लेख्नु भएको छ, सर्वसन्त चेलीद्वय निशा गुरुङ र मिना थापाप्रति हार्दिक आभार व्यक्त गर्दछु, किनभने भदौ 10 गतेको काली लाग्दो हिमाली सुनामी भनेर चाहिँ उहाँले नाम दिनुभएको थियो है. हिमाली सुनामीको बारेमा टाइप गर्नुपर्ने हातहरू काम्दै अनि आँसु पनि बग्दै दिवंगत हुनुभएका हरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पठाएको पत्र प्रसारण गरिदिनु भयो भनेर भन्नुभएको छ. हामीले धन्यवाद दिनुभएको छ. धन्यवादको पात्र त हाम्रो दाजु पनि हुनुहुन्छ. म आफैले त्यो पत्र सुन्दा आज फेरि पनि भावुक भएँ र बहिनीहरूलाई धन्यवाद दिँदै यो पत्र कोरेको छु. निशा बहिनी, मैले सन्देश पठाउने हप्ता त होइन, तर पनि गत हप्ताको सन्देश सुनेर आफै भावुक भएँ.

0: सन्देश।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको कार्यक्रममा परदेशको सन्देश सुन्दै हुनुहुन्छ सञ्चालक विनोद। आज धेरै दिनपछि आएको छु, साथमा हुनुहुन्छ
0: निशा गुरुङ
1: र तपाईँलाई मन हुँदा साथ दिनेको हुनुहुन्थ्यो
0: मीना थापा।
1: उहाँलाई पनि नमस्कार होइन,
0: मीनाजी
1: घर बसेर सुन्दै हुनुहुन्छ होला। एनिवे, फेरि पनि हाम्रा श्रोतालाई कार्यक्रममा स्वागत छ भने अब आजको यो बसाइमा चाडपर्व छ बहिनी होइन, चाडपर्वलाई पनि केही न केही मान्यता दिनु पर्यो नि, के कसो
0: होइ।
1: अब जितेर कोही पुरस्कार थाप्न आउँछु भन्नेलाई पनि निराशा गर्नु भएन बहिनी। आज एउटा प्रश्न राख्ने कि नराख्नेलाई भन्नुहोस्, तपाईँ भन्नुहोस्।
0: हजुर हुन्छ, आज हामी प्रश्न राख्छौँ, हामीले योभन्दा अगाडि नै प्रमिस गरेका थियौँ खेल सम्बन्धी नै राख्छौँ हामी आज।
1: मैले झन्डै एक डेढ महिना अगाडि नै आज एकजना व्यक्ति जो अस्ति नै हामीले भनौँ न माइकल जोर्डनको प्रसङ्गमा प्रश्न राख्यौँ होइन, धेरैले भाग पनि लिनुभयो, त्यस्तै प्रकारको सानो एउटा इभेन्ट भनेर प्रश्न राख्छु भनेको थिएँ नि, सम्झना त्यही प्रश्न राखौँ कि। ओके, कथा यस्तो छ, अन्त जीवनलाई अगाडि बढाउनु पर्छ कि बहिनी होइन, दुःख त आउँछ तर त्यसलाई जित्न पनि सक्नु पर्यो, भारी मनले भए पनि अगाडि बढौँ त है। एकजना यस्तो एथलिट अथवा खेलाडी होइन धावक जो चाहिँ 1912 स्टकहोम यानि कि स्विडेनको ओलम्पिक जहाँ चाहिँ आयोजना भयो उहाँ चाहिँ म्याराथन कुद्नुभयो के बहिनी होइन, कुद्नुभयो तर हराउनु भयो के उहाँ, होइन हराउनु भयो, कसरी हराउनु भयो भन्ने चाहिँ म अलिकति कथा भन्छु है। त 1912 पहिलो विश्वयुद्ध अगाडिको कुरा हो, जापानले त्यो ओलम्पिकमा भाग लिएको थियो होइन, अनि उहाँ चाहिँ मैले उहाँको नाम लिन्न होइन, के भएछ भने उहाँ चाहिँ कुद्नुभयो तर हराउनु भयो। 18 दिनको यात्रापछि खासमा के भयो भने एकदम गर्मी भएछ के बहिनी होइन, त्यो गर्मीमा चाहिँ एकदम उहाँ चाहिँ अलि बेहोसै हुनुभएछ होइन, त्यतिखेरको त्यो दिनको तापक्रम चाहिँ झन्डै 32 डिग्री सेन्टिग्रेडसम्म पुगेको रहेछ। बेहोस भएपछि उहाँ एक ठाउँमा बसिरहनु भएको थियो, त्यसपछि यसो दाहिने बायाँ हेरेको एउटा सानो घरमा पुग्नु भएछ, एउटा परिवारले उहाँलाई आश्रय दिए होइन, आफ्नो घरमा लगाएर आराम गराएछन्, जुस पनि खुवाएछन् र खाना पनि दिएछन् होइन। उहाँलाई के भएछ भने लाज भएछ के भने, ला मैले त दौड पुरा गरिनँ भनेपछि पुरा गर्न नसकेकोमा उहाँ एकदम लज्जित पनि भएछन् होइन, अनि दौडकै बिचमा उहाँ केही नभनेर आफ्नो त्यो भनौँ न आफ्नो दौड पुरा नगरेर होटेलमा पनि चेकआउट नगरेर उहाँ चाहिँ 81 जापानतर्फ पानी जहाज चढेर फर्किनु भएको छ क्या बहिनी होइन। अब कुरा के आयो भने त्यहाँ त गाह्रो पर्यो अधिकारीहरूलाई होइन, विदेशबाट आएको खेलाडी हरायो कहाँ गयो, गोथा नै छैन होइन, त्यसपछि उनी हराएको व्यक्तिको रूपमा सूचीबद्ध भएछन् होइन, होटेलमा पनि औपचारिक रूपमा चेकआउट नगरेको त्यसले गर्दाखेरि उहाँहरू हराएको हराई हुनुभयो होइन। त्यसपछि के भएछ भने 1967 एउटा पत्रकारले उनलाई खोजेछ कि बहिनी होइन, उनी आफ्नो देश जापान फर्किए, अनि टिचर भएछन् होइन, र झन्डै 50 वर्षसम्म हराएको व्यक्ति 81 फेला पर्यो होइन, अनि कुराकानी गरेपछि हो त्यही व्यक्ति जो चाहिँ एउटा धावकको रूपमा जापानबाट कुद्न गएको त्यही व्यक्ति हो भने थाहा भएपछि उनको नाम चाहिँ आयो। त्यसपछि त्यो देशले यानि कि स्विडेनले उनलाई 50 वर्षपछि 75 वर्षको उमेरमा उनलाई त्यो म्याराथन दौडलाई कम्प्लिट गर्न लगायो के बहिनी
0: होइन,
1: अनि उहाँले चाहिँ त्यो म्याराथन दौड कम्प्लिट गरे। अब कुरा आयो, हामीले चाहिँ सबभन्दा छिटो समयमा भनेर भन्छौँ नि होइन, छिटो समयमा पुरा रेस गरेको 100 मिटर 200 मिटर 500 मिटर भन्छौँ होइन, उहाँको रेकर्ड चाहिँ अहिलेसम्मको सबैभन्दा आधिकारिक है बहिनी, अफिसियल रूपमा चाहिँ सबभन्दा लामो आधिकारिक समय भएको छ। यो चाहिँ कति घन्टा कति दिन भनेर चाहिँ हाम्रो अथवा कति वर्ष भनेर चाहिँ हाम्रो श्रोताले खोज्नु पर्यो है, वर्षमा छ भनेर चाहिँ म त्यही छनक दिउँ है। र उहाँको नाम के हो, 1912 कुदेको यो रेस 1967 गएर 75 वर्षको उमेरमा उहाँले सक्नुभयो, तर अहिलेसम्मको रेकर्ड यो चाहिँ लङ्गेस्ट म्याराथन रेस हो के बहिनी, अफिसियल र त्यो व्यक्तिको नाम के हो, ज्यापानिज हुनुहुन्छ भनेर थाहा पाउनुभयो, व्यक्तिको नाम के हो, कति वर्ष। त्यही सन्दर्भमा अब अहिलेसम्मको पुरुषको म्याराथनको टाइम चाहिँ 1:59:30 छ के बहिनी, होइन? यो चाहिँ कीर्तिमान केनियाका सेबास्टियन सावेले राख्नु भएको छ 26 अप्रेलमा 2026 लन्डनको म्याराथनमा। हामी हेर्दै थियौँ पुरुषतर्फको कीर्तिमान त्यो छ भने, महिलातर्फको कीर्तिमान चाहिँ अहिले चाहिँ इथियोपियाको टिगस्ट सेफाको छ, उहाँले पनि 26 अप्रेलमै गर्नुभयो लन्डन म्याराथनमै 2:15:41, होइन? त अब भन्नु पर्यो सबभन्दा लङ्गेस्ट म्याराथन मेन साइडको कसले पुरा गरेको र कति समय लाग्यो। त स्टकहोम स्विडेन त भनिसकेँ, खोज्न गाह्रो होइन होला, छैन होला है बहिनी?
0: एकदमै
1: ओके, इन्ट्रेस्टिङ छ कथा, होइन त बहिनी?
0: एकदमै त्यो त इन्ट्रेस्टिङ, त्यति बेला पनि मलाई लागिरहेको थियो दाजु भाइ यो मान्छे कस्तो होला त, होइन भनेर, के होला नाम।
1: उहाँको पछि चाहिँ निधन चाहिँ भयो के बहिनी, 83 सालतिर उहाँको निधन भयो। तर उहाँले दौड पुरा गरेपछि उहाँले भनेको भनाइ पनि प्रसिद्ध छ के बहिनी, उहाँले हाँस्दै भन्नुभएको रहेछ, मुस्कुराउँदै भन्नुभएको रहेछ, यो निकै लामो यात्रा थियो, यस क्रममा मेरो विवाह पनि भयो, मेरो 6 जना सन्तान पनि भए र 10 जना नाति नातिना पनि भएका छन् भनेर उहाँले आफ्नो ओलम्पिक यात्रा पुरा गरेको, यो दौड पुरा गरेको दिन चाहिँ धेरै दिनपछि उहाँले सम्पन्न गर्नुभयो। कति वर्ष, कति समय, कति घन्टा, कति दिन, कति मिनट चाहिँ हाम्रो श्रोताले भन्नु पर्यो, होइन? ओके, ल त आजको कथाको साथसाथ प्रश्न पनि छ।

0: यो यस्तो प्रश्न मनपर्छ भने मनपर्छ, नभए त छोटो छोटो पनि राखे हुन्छ भने पनि हुन्छ क्या बहिनी है?
1: एकदमै हजुर
0: हजुर, ओके,
1: फोन पनि गर्नुपर्ने हुन्छ हजुर। यसको लागि हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930। अब हामी अन्ततिर पनि आइसकेका छौँ दाजु है।

0: फोन गरिरहेको छु. सबै दाजुभाइ तथा दिदीबहिनीहरू, आर्मीको दाजुभाइ तथा दिदीबहिनी, उहाँ धेरै धेरै धेरै खट्नु भएको छ. विदेशमा बस्नुहुनेहरूले पनि यस्तो चोटपटक पर्दाखेरि उहाँ धेरै खट्नु भएको छ. हाम्रो यहाँ अहिले पिसुलीमा परेको दाजुभाइ तथा दिदीबहिनीहरू, पुलिस, आर्मीहरू सबैले खटेका छन्. उहाँहरूको धेरै धेरै स्वास्थ्य लाभको कामना गर्छु. भगवान बसेनाथ सबैलाई सबैको रक्षा गरौँ, सबैको कामना होस् भन्दै भगवान्सँग प्रार्थना गर्छु. म्याम, मेरो नाम निशा थापा, म सीतापाइलाबाट बोल्दैछु. बिएसबिएसमा मैले सबै सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई भगवान पशुनाथले रक्षा गरून्, बितेर गइसकेकाहरूको पनि आत्माको राम्रो होस् भन्दै छुटिन्छु म्याम.
1: हामीलाई केही दिन अगाडि भीम प्रसाद तिवारीजीले स्टुडियोमा भेट्न आउनुभएको थियो. उहाँ विजय श्रोता पनि हुनुहुन्थ्यो र पुरस्कार लिन पनि आउनुभएको थियो. त्यही समयमा हामीले चाहिँ उहाँलाई कार्यक्रममा राखेका थियौँ.
2: उहाँ कहाँको हुनुहुन्छ?
1: उहाँ चाहिँ सूर्य विनायक भक्तपुर बस्नुहुन्छ, दृष्टिविहीन हुनुहुन्छ.
2: ए, त्यही बेलामा मैले उहाँलाई पुरस्कार दिन पनि मौका पाएँ बहिनी.
1: हजुर हो.
2: ओके, उहाँले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नु हुँदो रहेछ, तर कुरा के भने यहाँसम्म आउन होला उहाँलाई निकै कठिन पनि भएछ क्यारे, होइन? अनि कसले यहाँसम्म बाटो देखाइदिएको भन्दा पनि हुन्थ्यो, होइन?
1: हो, दुईजना बहिनीहरू आउनु भएको रहेछ. उहाँलाई चाहिँ यो ब्रिटिस क्याम्प अगाडि आएपछि कहाँ जाने भनेर चाहिँ उहाँ अलमल्ल पढ्नु भएको रहेछ. त्यहाँ दुईजना बहिनीहरूले कहाँ जाने अङ्कल भनेर सोध्नु भएको रहेछ. ब्रिटिस गोर्खा रेडियो जाने भनेर भन्नुभएछ र बहिनीहरूले त्यहाँ गार्ड रुममा सोध्नु भएछ र गार्ड रुममा चाहिँ हाम्रो दाजुभाइहरू हुनुहुन्छ, होइन? उहाँहरूले चाहिँ हाम्रो रेडियो जाने बाटो देखाइदिनु भएको रहेछ. अनि डोराउँदै दुईजना बहिनीहरूले भीमजीलाई चाहिँ यहाँसम्म ल्याउनु भएको थियो दाजु.
2: ओके, अब भीमजीलाई पनि यहाँसम्म आउनु भएकोमा धन्यवाद छ. त्यति दुःख गर्नुभयो, होइन? साथसाथमा अब बाटो देखाने यति अननोन बहिनीहरू, होइन? नाम भए त भनिन्थ्यो, नामै थाहा छैन, होइन? अननोन बहिनीहरूलाई पनि व्यक्तिलाई यहाँसम्म दोहोऱ्याइदिनु भयो, दिदीले मद्दत गर्नुभयो, धन्यवाद छ. र हाम्रो गार्ड रुमका टिम मेम्बर्सहरू, होइन, गार्ड दाजुभाइहरूलाई पनि एकदमै धन्यवाद छ भन्दै अब भीमजीले तपाईँसँग कुरा गर्नुभएको राखिहालौँ है त.
1: ओके, कार्यक्रम परदेशीको सन्देशमा यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै आज हाम्रो स्टुडियोमा हामी स्वागत गर्न गइरहेका छौँ हाम्रा नियमित श्रोता हुनुहुन्छ भीम प्रसाद तिवारीजी. उहाँ सूर्य विनायक भक्तपुरबाट आज हामीलाई भेट्न आउनु भएको छ. नमस्कार भीमजी.
3: नमस्कार.
1: सन्चै हुनुहुन्छ?
3: सन्चै छु.
1: हजुर, भीम प्रसादजी विजय श्रोता हुनुहुन्छ, कस्तो लाग्यो पुरस्कार हातमा पर्दाखेरि?
3: पुरस्कार हातमा पर्दा रमाइलो लाग्यो म्याडम.
1: हजुर,
3: जो आफूले एउटा मेहनत गरे अनुसार त्यो हातमा प्राप्त गर्नु पनि एउटा स्वाभाविक हो. अनि फेरि मलाई यो सामान्य ज्ञानमा बढी रुचि हुन्छ क्या. पहिला पहिला हामी पोखरामा पढ्दाखेरि जिल्ला स्तरीय हामी जवाफमा फर्स्ट हुन्थ्यौँ, त्यो जिल्लामा हुन्थ्यो. त्यो भएर मलाई यो सामान्य ज्ञानमा धेरै इन्ट्रेस्ट भएको, म त्यसमा बढी रुचि राख्छु कि. त्यो भएर मैले यो बारम्बार रेडियोहरूमा पनि अब पोखरा हुँदाखेरि पनि पोखराको एफएमहरूमा पनि यस्तो सामान्य ज्ञान सम्बन्धी सोच्थ्यो.

0: त्यसमा पनि विनर भएको छु म है।
1: ओहो, भनेपछि तपाईँलाई सामान्य ज्ञानमा एकदमै रुचि छ है।
0: हजुर, मलाई एकदम रुचि छ।
1: कतिपय श्रोतालाई थाहा छैन होइन, जस्तै हाम्रो भीम प्रसाद तिवारीजी दृष्टिविहीन हुनुहुन्छ, कतिपय श्रोताले के गर्छन् भन्दाखेरि उत्तर खोज्नको लागि गुगल सर्च गर्छन् कि भीमजी, तर तपाईँ त अब गुगल पनि सर्च गर्न सक्नुहुन्न होइन, तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
0: अहिले यो गुगल सर्च गर्न सक्नुहुन्छ सिक्यो भने होइन।
1: हजुर,
0: मेरो मिसेसले इन्टरनेट चलाउँछ, त्यसमा अहिले टक ब्याक हुँदो रहेछ क्या, त्यो मोबाइल टक ब्याक अन गरेपछि
1: हजुर हजुर
0: यो सबै थाहा पाउन सकिन्छ। मैले त सिकेको होइन, अब मैले पनि सिक्नु पर्ला बिस्तारै बिस्तारै भन्ने सोचेको छु। हाम्रो धेरै जसो अहिले यो यङ जेनेरेसनका ब्लाइन्ड साथीहरूले यस्तो मोबाइल धेरै चलाउनु, गुगललाई सोध्यो भने गुगलले टक्कै भनिदिने रहेछ।
1: ए ओके, भनेपछि एकदम सजिलो भयो।
0: सजिलो भयो।
1: ओके हजुर। अब भीमजी तपाईँ पुरस्कार पनि जितिसक्नु भएको छ होइन, नियमित रूपमा भाग लिनुहुन्छ तपाईँ, अब तपाईँलाई के लाग्छ कार्यक्रममा कस्तो खालको प्रश्न राखिदिए हुन्थ्यो?
0: अब यो जस्तो अहिले समसामयिक घटनाहरू हुन्छ नि अहिले देशमा होइन, त्यसमा सबैले जानकारी पाउने किसिमको त्यस्तो किसिमको घटनाहरू सम्बन्धी प्रश्नहरू राख्दा पनि हुन्छ, अथवा अब इतिहास सम्बन्धी होइन, खेलकुद सम्बन्धी, त्यो समयअनुसार जस्तो अस्ति नै खेलकुद सम्बन्धी नै राख्नुभयो नि, त्यो समयअनुसार अहिले जस्तो अहिले देशमा ठुलो प्राकृतिक प्रकोप भयो नि त, त्यो सम्बन्धी त्यस्ता घटना सम्बन्धी प्रश्नहरू राख्नुभयो भने अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्यो मलाई।
1: एकदमै समय सान्दर्भिक हुन्छ होइन।
0: हजुर,
1: अब भीमजी कार्यक्रम परदेशीको सन्देशमा सन्देश रेकर्ड गर्छु भनेर आउनु भएको छ होइन, र यहाँसम्म आउन तपाईँलाई कतिको गाह्रो भयो भीमजी?
0: अब यहाँसम्म आउनलाई अब यो म फर्स्ट चोटि आयो, पहिलोपटक आउँदाखेरि अलिकति गाह्रो त गाह्रो रहेछ, अलिक भित्रभित्रै रहेछ, सोध्दै सोध्दै कतिपय नानीहरूले हेल्प गरेर मलाई यहाँसम्म ल्याइदिन सहयोग गर्नुभयो।
1: हजुर,
0: देख्ने मान्छेले त सोध्नुपर्छ भने हामीले सोध्नुपर्ने त कुनै अप्ठ्यारो मान्ने कुरै होइन,
1: पक्कै पनि। हजुर,
0: अन्त सोध्दै सोध्दै आएर यहाँसम्म आउनु सफल भएँ।
1: हजुर, अब अहिले इन ड्राइभ पठाओ याङ्गो छ है भीमजी, तपाईँले ती साधनहरू चलाउनु भएको भए त सजिलो हुन्थ्यो है, अब तपाईँ फेरि लोकल गाडीमा आउनुभयो, त्यो कारणले गर्दा अलिकति गाह्रो भयो तपाईँलाई है?
0: ए होइन, हो त्यो त हो, इन ड्राइभ याङ्गोमा आयो त सजिलो हुन्थ्यो, फेरि म हस्पिटल आउनु पर्यो, घरैबाट आउनु पर्यो, त्यसरी आउँथ्यो होला होइन।
1: हजुर हजुर,
0: हस्पिटलबाट त्यहाँ ठ्याक्कै यहाँ रत्नबार आएपछि त त्यहाँ त धेरै लाउँदैन नि त, बिर हस्पिटलबाट यहाँसँग त्यति टाइम लाउँदो रहेछ, अनि त्यो भएर त्यहाँ ठ्याक्क माइक्रो पायो भने माइक्रो पाएपछि आउनु सजिलो भयो, त अलिक भित्र आउनेलाई अलिक सोध्दै सोध्दै आउनु पर्यो।
1: हो हो हजुर, अब यति दुःख गरेर आउनु भएको छ होइन, अब यो मौका त हामीले गुमाउनु भएन होइन, भीमजीसँगको यो समयलाई खेर फाल्नु भएन भनेर चाहिँ आज मैले तपाईँलाई स्टुडियोमा बोलाएर रेकर्ड गराएँ है भीमजी, त्यसको लागि तपाईँलाई धेरै धन्यवाद छ। तपाईँको परिवारमा को हुनुहुन्छ?
0: मेरो परिवारमा दुईवटा छोरा छन्, मिसेस भयोलिन, अनि बुहारी छन्, नाति एउटा छ, बाबु चाहिँ अहिले बाहिर छ क्यानाडामा, एउटा घरै छ।
1: भनेपछि सबैजना ठुल्ठुला भइसक्यो,
0: नाति पनि 5 वर्षको भयो।
1: ओके, नाति पनि हुनुहुन्छ 5 वर्षको, भनेपछि अहिले नातिसँगै समय बित्छ होला हजुरको होइन?
0: नाति अब दिउँसो इसु गइहाल्छ,
1: हजुर,
0: बिहान बेलुका यसो कहिले पसल जाम भन्छ, कहिले चक्लेट खाने बुवा भन्छ है, लिएर गयो अनि पसलतिर यसो घरको नजिकै पछाडि पसलहरू छन्, लिएर गयो यसो भुला, कहिले कहिले त बाहिर खेल्छु तपाईँले हेरिदिनु पर्छ भन्छ है, त्यस्तै त क्रिकेट त्यस्तै त हुने।
1: ओहो, त्यही त, जस नातिले डोड्याई डोड्याई भए पनि तपाईँलाई पसलसम्म लग्छ
0: लग्छ तर हुन त म धेरैसम्म आफ्नै हुन्छु होइन,
1: हजुर हजुर,
0: सबै कलकले तरकारीहरू ल्याउने यताउति गर्ने त आफै आफै गर्छु, कलकले बुहारीहरूले पनि गर्छन्, नभ्याए होला म आफै पनि लिएर आउँछु।
1: जुन तपाईँले टेक्नुहुन्छ नि यो लौरी होइन, यसले पनि निकै मद्दत गर्छ होइन भीमजी?
0: यसले धेरै मद्दत गर्छ, यो गुड्ने खालको छ यहाँ त, यो बल छ, यसमा बल छ, यो बलले ट्याक्क चाहिँ गुडाउँदै गर्छ, यो कहाँ खाल्डो छ कहाँ उकालो छ भन्ने कुरो ठ्याक्कै पत्ता लगाउँछ।
1: सेन्सर पनि छ यसमा?
0: सेन्सर त छैन,
1: छैन, ओके हजुर,
0: सेन्सर नभएको, यो सेन्सर भएको नेपालमा आउनु पाउनु, यो पनि नेपालमा पाउनु त पाउँदैन म्याडम है,
1: हजुर हजुर,
0: विदेशबाटै मगाउनु पर्छ, अब मेरो बाबुको साथीहरू छन् क्या विदेशमा, यो घडी पनि विदेशबाट बाबुले मगाइदिए हो,
1: हजुर हजुर,
0: यो अस्ति बर्थडे भनेर पोहोरको वर्ष रिटायर भएको र बर्थडेको दिन भनेर एउटा गिफ्ट पनि पठाइदिएको,
1: तपाईँलाई गिफ्ट पठाउनु भएको छ छोराले चाहिँ, त्यही त मैले अघिबाट हेरिरहेको थिएँ तपाईँको घडी होइन, यो घडी चाहिँ अलिक अचम्म खालको लाग्यो मलाई, कसरी हेर्नुहुन्छ समय यसमा?
0: यसरी यहाँ ठ्याक्क छानेपछि पत्ता लगाउँछ,
1: तपाईँले टच गरेपछि तपाईँले थाहा पाउनुहुन्छ,
0: हजुर
1: हजुर, अनि मोबाइलमा नि त्यसै गर्नुहुन्छ टच गरेर नै?
0: मोबाइलमा बोलिन्छ यहाँ, म सुनाउँदै हुन्छ त,
1: हजुर हजुर, ए ओके, भनेपछि त्यो सेट गरेको छ अलरेडी,
0: अलरेडी सेट भएरै भएको हुन्छ,
1: ए तपाईँहरूकै लागि भनेर भनेको यो,
0: यो हुन त अब यो चाहिँ हुन त होला, तर अहिले यो मोडलको मोबाइल पाइँदैन म्याडम, अहिले त

0: पाइन्छ
1: हजुर
0: अहिले यो 52-50 यो आरटिएल कम्पनीको हो यस्तो खालको पाउनुहुन्छ
1: हजुर हो कि अब यतिका वर्ष भइसके होइन तपाईँले कि तपाईँको उमेर पनि मैले सोधेको थिएँ 60 वर्ष पुग्यो भन्दै हुनुहुन्थ्यो सुरु सुरुमा त एकदमै दुःख भयो होला होइन जे काम गर्दा पनि
0: सुरु सुरुमा त अलिअलि दुःख भइहाल्छ म्याडम
1: हजुर
0: तर पछि काम गर्दै बसे सबै बानी परिँदो रहेछ
1: अहिले त अब एकदमै हुन्छ नि एज युजुअल नै भइसक्यो है तपाईँको अब यस्तै त हो नि टाइपको भइसक्यो होला होइन
0: त्यस्तै भइसक्यो म्याडम
1: अब यहाँ घरमा तपाईँले जस्तै अब यहाँ यो सामान छ यहाँ यो बाथरुम छ यहाँ यो कोठा सुत्ने कोठा हो भनेर सबै कुरा त्यो भिजुअलाइजेसन गरेर नै हिँड्नुहुन्छ होला है
0: त्यो सबै हामीले त्यस्तै किसिमले बनाएको त्यो सजिलो छ हामीलाई
1: ए हो भनेपछि यो के भन्छ मोबाइल चार्ज गर्ने ठाउँ भयो त्यो सबै तपाईँले आफूले एकदम पाइक पर्ने ठाउँमै गर्नु भएको छ
0: त्यो सबै सबै त्यस्तै किसिमले बनाएको हामीले
1: अनि खाना पकाउने त हजुरको मिसेसले गर्नुहुन्छ होला होइन पकाउने काम चाहिँ
0: पहिलो पहिलो अब बाबुको बिहा नहुँदाखेरि चाहिँ पकाउँथे मैले पनि पकाउँथेँ
1: हजुर हजुर
0: अब अहिले बुहारी भएपछि हामीले पकाउनु पर्दैन पकाउँदैनौँ
1: बुहारीले गर्नुहुन्छ
0: सबै बुहारीले गर्नु
1: त्यो बेला कसरी पकाउनुहुन्थ्यो तपाईँ त अलिकति फेरि दृष्टिविहीन होइन वाइफ पनि दृष्टिविहीन भने जस्तो लाग्यो हो
0: वाइफ त पुरो टोटल म त अलिअलि बत्ती बलको देख्छु होइन पहिला लाइट पहिला कलर पनि देख्थेँ अहिले कलर त देख्दिनँ पछि पछि हुँदै गएपछि त भिजन कम हुँदै जाँदो रहेछ त्यसरी अहिले लाइट मात्र देखिन्छ कलर देख्दैन है अनि त्यो म्याडमको चाहिँ अब मिसेसको चाहिँ केही पनि आउँदैन त्यो उनको लाइट पनि आउँदैन कलर पनि आउँदैन
1: उहाँ पनि जन्मजातै दृष्टिविहीन हुनुहुन्छ
0: होइन उहाँको 2 वर्षमा टाइफाइड बिग्रिएर भएर छ
1: ए हजुर अनि खाना कसरी पकाउनुहुन्थ्यो तपाईँहरू त्यति बेला चाहिँ
0: खाना पकाउनु त अब सुरु सुरुमा अब अहिले त अहिले पो कुकरहरू आयो होइन तर पकाउनु केही गाह्रो हुँदैन म्याम पहिले हामीले स्टोभमा पकाउँथ्यौँ अहिले ग्यास आयो होइन स्टोभमा चाहिँ त्यो ठ्याक्क वरिपरि त्यो निप्पलको वरिपरि घुमाइदिएपछि पिन लाउनु सजिलो सट्टै पसिहाल्दो रहेछ त्यसमा त्यो त्यसरी हामीले पकाउनु त सजिलो भयो स्टोभमा पनि पकायौँ हामीले अब अहिले त ग्यासै भयो ग्यासमा चाहिँ अटोमेटिक खोलिदिएपछि आइहाल्यो
1: आइहाल्यो अनि त्यो खानेकुराहरू जस्तै चामल होइन अड्कलेर राख्ने अनि फेरि पानी यति राख्नुपर्छ भन्ने सबै कुरा अन्दाज गरेर नै गर्नुहुन्थ्यो
0: हामी सबै अन्दाजै गरेर गर्थ्यौँ
1: त्यही त है
0: अब अहिले देख्नेले चाहिँ के अरे त्यही धारामै थापेर गर्नुहुन्छ हामी त जस्तो कति चामल हाल्छ कति गिलास पानी हाल्ने भन्ने त्यही अनुसार एउटा बनाएर गर्थ्यौँ क्या हामीले त्यसरी पकाउँदाखेरि हाम्रो सजिलो हुँदो रहेछ
1: भनेपछि बाबुहरू जन्मिए अनि बाबुहरू हुर्काउनको लागि त अलिक गाह्रै भयो होला दुवैजनालाई है
0: अब यसो भयो म्याडम हाम्रो दुवैजना हामी सर्भिस होल्डरमा पऱ्यौँ एउटा मान्छे हुन त देख्नेलाई एउटा मान्छे त जसेर राख्नुपर्छ दुईजना जाहिर भएपछि त होइन
1: हजुर हजुर
0: हाम्रो चाहिँ के भयो भन्दाखेरि मेरो पनि जाहिर मिसेस पनि जाहिर त्यसपछि घरबाट पनि मान्छेले सहयोग गर्नुभयो अनि यहाँ त ससुरालीबाट पनि सहयोग भयो
1: हजुर हजुर
0: त्यसरी गरेर दुइटा बच्चाहरू हुर्काउन सजिलो
1: सजिलो भयो ओके अब ठुलो बाबु त क्यानाडामा पढ्दै हुनुहुन्छ भन्नुभयो होइन
0: ठुलो होइन सानो
1: सानो बाबु कि कान्छो बाबु चाहिँ अहिले क्यानाडामा पढ्दै हुनुहुन्छ भनेर भन्नुभयो है अब मम्मी र बाबालाई चाहिँ क्यानाडा घुम्न पनि लानुहुन्छ होला ग्रेजुएसनमा
0: ग्रेजुएसनमा लानलाई कोसिस गरेको थियो
1: हजुर
0: तर त्यो अलिकति अलिक त्यो आर्थिक कारणले गर्दा अलिकति स्टुडेन्ट भिसामा अलिक मिल्दो रहेछ क्या
1: ए हजुर हजुर
0: वर्किङ भिसामा भयो मिल्ने रहेछ
1: हजुर हजुर
0: स्टुडेन्ट भिसामा भएपछि किन चाहिँ उसले कसरी व्यवस्थापन गर्छ उसले कसरी म्यानेजमेन्ट हुन्छ बच्चा के अरे खुवाउनलाई यसो राख्नलाई भन्ने कुरा हुँदो रहेछ त्योहरू त नमिल्यो हो अब अर्कोपटक चाहिँ म कोसिस फेरि कोसिस गर्छु भनेको छ
1: ए भनेपछि अब जोस् बुवा मुवा होइन दुवैजनालाई लग्ने चाहिँ उहाँले कोसिस गरिराख्नु भएको छ हजुर अनि अहिले ठुलो छोराले चाहिँ के गर्नुहुन्छ काम गर्नुहुन्छ
0: ठुलो छोराले पहिले ठेकापट्टा गर्छ घर बेलामा पाएलामा
1: हजुर हजुर
0: त्यो ठेकापट्टाको 12 महिना त हुँदैन कहिले कहीँ हुने यसो मेसो त्यसो पऱ्यो होला त्यस्तै काम गर्छ उसले
1: ए ठिक छ अहिले त पठाउहरू पनि ड्राइभ गर्न सकिन्छ नि होइन धेरै धेरै अहिले त मौकाहरू छ नि त होइन भीमजी ल अब कार्यक्रम पढेको सन्देश मार्फत सन्देश दिन चाहनुहुन्छ होइन तपाईँका आफन्तजन हुनुहुन्छ मित्रजन अब यतै रेडियोबाट नै कतिपय साथीहरू हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ
0: म सबभन्दा पहिला मेरो घरमा भएको आमा हुनुहुन्छ 86 वर्षको आमा उहाँलाई पनि सम्झिन चाहन्छु अनि पोखरामा भाइ बुहारी छन् तिनीहरूलाई पनि सम्झिन्छु अनि जापानमा मेरो भाइको छोरी छ उसलाई पनि सम्झिन्छु ज्वाइँलाई पनि सम्झिन चाहन्छु र अरू घरमा अब यहाँ सुरुबिनामा त अब बुहारी नाति दुइटा छोराहरू भइहाल्यो, एउटा बाबु क्यानाडामा छ, उसलाई पनि सम्झिन चाहन्छु, उसको पनि अब उत्तरोत्तर प्रगति हुने जाओस्, उसले पनि अब पिएचडीको लागि पिएचडी सुरु गरेको लगभग एक वर्ष हुनलाई छ हो, त्यसमा पनि उसले सफलता हासिल गर्दै जाओस् भन्न चाहन्छु।
1: अनि हाम्रा यहाँबाट परिचय भएका मित्रहरू होइन रेडियो मार्फत परिचय भएका मित्रहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ त?
0: यहाँ सबभन्दा पहिला त अब यो यो कार्यक्रम चलाउने हजुर निशा म्याडम, अनि सुसन बाला, अनि मिना थापा, विनोद दास खड्का, उहाँहरूलाई पनि सम्झिन चाहन्छु, उहाँहरूलाई पनि धेरै धेरै

0: भाउजा मलाई पनि खुसी लागेको छ।
1: हजुर, र अहिले हाम्रा जति पनि ब्रिटिस आर्मीमा कार्यरत दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन, उहाँको परिवारहरू हुनुहुन्छ, त्यसै गरी अहिले रिटायर्ड लाइफ बिताइराख्नु भएका हाम्रा आमा बुवाहरू हुनुहुन्छ, युकेतिर धेरै हुनुहुन्छ, त्यसै गरी ब्रुनाई र विभिन्न ठाउँमा छरेर बस्नुभएका हाम्रा ब्रिटिस आर्मीका परिवारजनहरूलाई पनि केही सन्देश दिन चाहनुहुन्छ?
0: जति पनि ब्रिटिसमा आर्मीमा काम गर्दै हुनुहुन्छ उहाँहरूको चाहिँ सफलताको कामना गर्न चाहन्छु, दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिन चाहन्छु। त्यही हो,
1: फेरि पनि तपाईँलाई विजयी हुनुभएकोमा धेरै धेरै बधाई छ।
0: ल धन्यवाद हस्,
1: थ्याङ्क यू सो मच, बाई
0: बाई बाई।
2: EFBS गोर्खा रोन्टी सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।